विश्वविद्यालयले अध्ययन विदा लिएर सेवामा नफर्किएका शिक्षक र कर्मचारीलाई अन्तिम अधिवेशन दिएको छ। हामीले हिजो सूचना जारी गर्दै अध्ययन विधामा बसेकालाई सम्पर्कमा आउन अन्तिम मौका दिएको हो। तोकिएको समयभित्र त्रिवेणी हाजिर नभई वा सम्पर्क

विद्यार्थ सम्पर्क राख्नु पूर्ण जानकारी गरिन्छ तपाईँको सूचना भनिएको छ। अनि त विश्वविद्यालयसँग गरिएको एवं नियमावली अनुसार कार्यवाहीको प्रक्रिया अगाडि बढाउने समेत व्यवहारमा सूचनामा उल्लेख गरिएको छ। शिक्षा मन्त्री सस्मिता पोखरेलले विधानमा बसेका

कर्मचारी को खोजबीन गर्नुमा जीवनका फ्रीको नेतृत्वमा चार सदस्यीय समिति पनि बनाएको छ। समितिले अध्ययन गर्दा 398 जना प्राध्यापक र अध्ययन विद्यालयमा बसेको तर नफर्किएको फेला भएको थियो। अध्ययनपछि तप क्षमता बोकेर त्रिवेणीमा फर्किने तप

रुपया फिर्ता गराएका हुन् अनि 72,000 भन्दा पक्ष गराएका छैन। तेबी सेवाको नियम अनुसार विश्वविद्यालयका शिक्षक कर्मचारीले 5 वर्षसम्म अध्ययन विदा पाउँछन्। उनीहरूले नियमित रूपमा त वा दत्ता समेत जोडेर खातामा पठाउने गरिएको थियो, तर 5 वर्ष

राज्यसभामा मन्त्रालयगत शीर्षकमा छलफलका क्रममा टीका प्रश्नमा विभागीय मन्त्रीहरूले जवाब दिने क्रम शुरू भएको छ। हिजो आज विभागीय मन्त्रीले जवाब दिएका छन्। बाँकी मन्त्रालय तथा कार्यालय शीर्षकको छलफलमा टीका प्रश्नको जवाब दिने क्रम आज पनि जारी रहनेछ। मन्त्रालयगत छलफलमा टीका प्रश्नको जवाब दिने क्रममा भूमि व्यवस्था सहकारी संघीय मामिला तथा

0: छु। रंगदरी भवनमा अनुदानका लागि सम्मा 35 करोड र प्रदेशमा सशस्त्र अनुदान 11 करोड 26 लाख बजेट प्रस्ताव गरिएको छ। आगामी आर्थिक वर्ष 2083-84 रासायनिक मल आपूर्तिका लागि 32 अर्ब 46 करोड रकम विनियोजन गरिएको छ।
1: भारतमा चिया विकासमा उत्पन्न

Thank you.

Thank you.

सबभन्दा बढी किसानले रासायनिक मल लागेका छन्। घरको अनुसार बाँध्ने हो भने एक किसानलाई सहरमा तीन वटा जति मल दिनुपर्छ। कृषि सामग्री कम्पनी लिमिटेड कार्यालय परिसरमा भेटिएको

सुनाइए साझा खबरमा अब एडिस बाट बस्ने उपाय नेपालमा मात्रै होइन।

साफ सफाई गर्ने सर्वप्रथम भने कम्तीमा पनि 15 मिनट हामी

ঘুষতে নেবে ও আর কাপড় মোড়া লাগবে না।

सस्ता नहीं वो शायद किसी तो मानते थे। एक रुपया अगर ले तो

ठीक है।

घरमै भनेको पछिल्लो कुरा खाना समाप्त पछि अनि बारे सुरु गरौँ। अन्न केलाकुडी साग सब्जी फलफुल सहित पछिल्लो कुरा खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। कुरा खाना सँगसँगै 2 वर्षसम्म स्तनपान जारी राख्नु।

0: भने म पुगेर आइहाल्छु कि म अर्काको बेला छ अर्काको हेर्दा सबै पुग्न सक्छ उज्यालो पारेर जुत्ता अझ भएको जग्गाले हिँड्नुपर्ने नपछि सबै पुगिहाल्छ नि
1: है मन सम्झे सर्पको टुक्राईबाट बस्न त एक बारीले धारीमा जाँदा कमुट लगाउने सुत्नु अघि बच्चा ढक्कालेर झुलालेर मात्रै सुत्ने पानी बसाल्नुपर्छ भनेर मिश्र भन्नुभएको थियो
0: अनि सर्पको टुक्राईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाबा छिट्न जाँदा सचेत हुने भनेर मिश्र भन्नु भएन
1: भन्नुभयो नि मिश्र त घर वरिपरि दुलोहरू भुल्ने र तातमा नदिनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
0: को सावधानी अपनाउँदा सर्पको टुक्राईबाट बस्न सकिन्छ।

solo se trata de que lo hacen sobre algo.

नमस्कार बिहान सात बजेको हाम्रो सन्देशमा यहाँलाई स्वागत छ। म पुष्पा चौधरी डिएपी मल अभावले बढिएका किसान समस्यामा गुलरिया नगरपालिकामा 28 बाढी पीड़ित परिवारलाई नै आवास हुन्छ हस्तान्तरण। लुम्बिनी घोषणा पत्र 383 जारी गर्दै विशेष अधिकार समितिको प्रथम सम्मेलन सम्पन्न र संचार क्षेत्र सुधारमा सरकारको सक्रियता 77 जिल्ला पार्षदहरू मुकाममा एफटिटीएच सेवा विस्तार। बर्दियामा धान खेतीका लागि डिएपी मल अभाव देखिएको छ। कृषि सामग्री कम्पनी लिमिटेड र सालिङ कर्पोरेशन लिमिटेड शाखा कार्यालय बर्दियाका अनुसार यहाँ सहकारी मार्फत किसानहरूलाई मल बिक्री भइरहेको भए पनि डिएपी मल अभाव भएको छ। कृषि सामग्री कम्पनी लिमिटेडका शाखा प्रमुख दिनेश खनालका अनुसार फागुन यता 12 सय 44 मेट्रिक टन युरिया स्टक रहेको

és quan el que abans no li acceptes el locari, no el fas, i se'ns ha molt diferent que l'hi recusó. I qui crit que si te tapa su principita escala de porque acá por un como la barrica y que avanza, porque me han criticado aquí, no me voy a dar por ansa y me fixan y hubiera, y no me dar dice y me fixan JP, Rod, Trinata, ansa y me fixan por las cabos y con el tan alguien nuevo. Y es cultura la mano, mal nico y con rebu, mal y con nuevo. Y la morí, y lo escribí, एक्सए पचास सहकारी मार्फत नहीं वितरण करो जानकारी दिनुभयो मल अभाव होने विषय देशव्यापी समस्या हो इसमें लुम्बिनी प्रदेश कोटा निर्धारण कर आए पी सोही अनुसार मल बिक्री भैई कृषि सामग्री कंपनी लिमिटेड शाखा का प्रमुख दिनेश खन्ना ने जानकारी दिनुभयो बर्दियाको गुलेगा नगरपालिकाले 28 बाढी पीड़ित परिवारलाई नवनिर्मित आवास हस्तान्तरण गरेको छ। नगर प्रमुख मुक्तिनाथ यादवले आवासको प्रमाण पत्र हस्तान्तरण गर्नुभएको हो। गुलेगा नगरपालिका वार्ड नम्बर 8 सर्जुनगी टप्पा क्षेत्रका 27 र वडा नम्बर 7 को एक गरी जम्मा 28 परिवारलाई आवास उपलब्ध गराइएको हो। 2071 र 2074 सालमा गबई नदीको बाढीले सर्जु नदी टप्रा बस्तीको घर पूर्ण रूपमा भगाएपछि पीड़ित परिवार लामो समयदेखि अस्थायी टहनामा बस्दै आएका थिए। प्रत्येक आवासमा 6,31,220 रूपियाँ लागतमा निर्माण भएको हो, जसमा नगरपालिकाबाट 1,25,000, जनता सुरक्षा कार्यक्रमबाट 75,000, कारितास नेपालबाट 1,69,714 तथा लाखी परिवारको 2,61,506 रुपियाँ लगाइ रहेको छ। आवास अन्तर्गत 2 कोठे घर भान्सा र बरन्डा निर्माण गरिएको छ। कारितासबाट आउने रकम प्राप्त भइसकेको र नगरपालिकाबाट 75,000 रुपियाँ दिन बाँकी रहेको स्थानीयले बताएका छन्। नगरपालिका र कारितास नेपालको सहकारीमा सञ्चालन गरिएको कार्यक्रम अन्तर्गत बाढी पीड़ितका लागि सुरक्षित बस्ती निर्माण गरिएको हो। बर्दियाको मधुगढ़ नगरपालिकामा स्थानीय मानव व्यक्ति कम तथा

इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालन भएको सुरक्षा परियोजना अन्तर्गत बैठक आयोजना गरिएको हो। नगर प्रमुख तेज बहादुर खाटको अध्यक्षतामा सम्पन्न बैठकमा उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, दुवै समितिका सदस्य, वडा प्रतिनिधि तथा बाल संरक्षण र मानव बेचबिखन विरूद्ध कार्यरत सरकारवालाहरूको सहभागिता रहेको थियो। बैठकको सहजीकरण परियोजना संयोजक ईश्वर विकर्ण, महिला तथा बाल बालिका शाखा प्रमुख इन्द्र चुनाराले गर्नुभएको थियो। जोखिममा रहेका बाल बालिका तथा व्यक्तिहरूको संरक्षण, उद्धार र पुनस्थापनाका विषयमा विस्तृत छलफल गरिएको थियो। बैठकले जोखिममा रहेका बाल बालिका तथा व्यक्तिको समयमय पहिचान र आवश्यक सहयोग उपलब्ध गराउने, पीडितलाई तत्काल मनोसामाजिक परामर्श तथा सेवामा पहुँच सुनिश्चित गर्ने निर्णय गरेको छ। यसै गरी घटनाको पहिचान भएको एक साताभित्र आवश्यक मूल्याङ्कन गरी शैक्षिक सामग्री, खाद्यान्न, लत्ता कपडा लगायतको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ। विद्यालय, वडा कार्यालय, प्रहरी तथा सेवा प्रदायक संस्था बीच समन्वय सुदृढ गर्दै उपनेता र बाल मैत्री सेवा प्रवाहलाई अनिवार्य रूपमा लागू गर्ने निर्णय समेत बैठकले गरेको छ। सहभागी सरकारवालाहरूले बाल बालिका तथा जोखिममा रहेका समुदायका लागि सुरक्षित वातावरण निर्माण गर्न सामूहिक रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बर्दिया जिल्लाको प्राकृतिक ताल तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित बर्दिया ताल अहिले आसपासका किसानहरूका लागि सिँचाइको मुख्य स्रोत बनेको छ। बर्दिया तालको पानी प्रयोग गरी छवटा गाउँका किसानले खेतबालीमा सिँचाइ गर्दै आएका छन्। 2036 सालमा ठूलो सुक्खा परेको थियो। त्यस बेला पनि बर्दिया तालको पानीले त्यहाँका किसानले खेती जोगाए।

थे और यो पनि त्यही कालको पानीले धेरै गाउँका किसानहरूले सिँचाइ गरिरहेका बताउनुहुन्छ। बढिया गाउँका कमलेश थारू

बागमती लुम्बिनी र सुदूरपश्चिम प्रदेश सभाका विशेषाधिकार समितिको सभापति तथा सदस्यहरूको प्रथम राष्ट्रिय सम्मेलन 7 बजे लुम्बिनीको पत्र घोषणा पत्र 2083 जारी गर्दै सम्पन्न भएको छ। विशेषाधिकार समितिको प्रथम राष्ट्रिय सम्मेलन राप्ती उपत्यका देवखरीमा लुम्बिनी प्रदेश सभाको विशेषाधिकार समितिको आयोजनामा असार 2 र 3 गते सम्पन्न भएको हो। सम्मेलनले संसदीय विशेषाधिकारको संरक्षण, प्रदेश सभाको स्वायत्तता तथा लोकतान्त्रिक संस्थाको सुदृढीकरणलाई प्राथमिकता राख्दै 7 बजे घोषणा पत्र जारी गरेको हो। घोषणा पत्रमा प्रदेश सभाहरूको स्वायत्तता र मर्यादालाई सुदृढ गर्न संसदीय विशेषाधिकार समिति सम्बन्धी सर्वसत्ता सिद्धान्तलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय असल अभ्यास अनुसार आत्मसात गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। सभाका सभापति तुलसी देव कोटा र बागमती प्रदेश सभाकी सभापति माया देवी शर्माले हस्ताङ्कन गर्नुभएको छ।

아침에 무슨 일을 하시는지, 오늘은 아픈 생활을 하시는지,

0: जोखिम रहेछन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौँ।
0: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
2: रेडियो गुरुबाबा एफएमद्वारा जनहितमा जारी सन्देश।

बाल विवाह कानुनी अपराध हो, यसलाई आजै बाटो

0: स्वास्थ्यलाई बढिया स्वास्थ्य स्वास्थ्य सेवामा प्रतिबद्धता नागरिक स्वास्थ्य प्रति हामी प्रतिबद्धता गाथी निर्भरिक स्वास्थ्य सेवामा सर्वसुलभ रूपमा टिकिरहेले यहाँकनको स्वास्थ्य सेवामा आवश्यक पहल गर्नाले कौशल्य अस्पताल बाँसडीमा सम्पर्क गर्न हार्दिक अनुरोध गराथी
1: अस्पताल सेवा
0: चौबिसै घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार गराथे
1: प्रत्येक दिन बिहान 8 बजे से सन्ध्या 6 बजेसम्म विशेषज्ञ क्लिनिसियन डाक्टर से प्याज छाती कलेजो नसा मुटु चेक जाँच गरिरहेछ
0: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी हात जोड्ने तथा जनरल सर्जरी प्रसुति सेवा नाकका ढाकी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गराछ
1: 24 घण्टा डिजिटल एक्सरे भिडियो एक्सरे ईसीजी तथा इको मुटु एक्सरे सेवा उपलब्ध भए सुविधा सम्पन्न ल्याबको सेवा उपलब्ध भए प्यारालाइज शिशुको मुखमा नसा डाक हातद्वारा निचल्ना बिरामी मुकाबला फिजियोथेरापी तथा एकुप्रेसर थेरापी विधि बसेर उपचार गरिन्छ
0: नसा डाक्टरले बिरामी मुकनके बिना अपरेसन फिजियोथेरापी तथा एकुप्रेसर थेरापी से सफल उपचार गर्छ
1: 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएका असहाय नागरिक एकल महिला अनाथ बाल बालिका अपाङ्ग ज्येष्ठ नागरिक मुकनको सेवामा 10% छुटकी व्यवस्था गरिएका कौशल्य अस्पताल प्रणाली बाँसगढी शाखा 5 बाँसगढी बर्दिया पेट्रोल पम्प दक्षिण बाजार
0: सम्पर्क फोन नम्बर 084400192 हो 084400210 बाँसगढी बर्दिया सँगसँगै फोन 11 54 मात्रै

गर्दछ साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं तनाव भए खुल्ला कुरा गरौं समाधान लागू पदार्थ होइन लागू पदार्थबाट टाढा बसौं स्वस्थ र उज्यालो भविष्य

0: ज्ञान मंत्रालय इपिडेमोलॉजी तथा रोग नियंत्रण महाशाखा और राष्ट्रीय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै वित्तीय गोलाला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सप्तवंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मित्रका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश श्रेष्ठ एग्रोभेटमा विभिन्न जातका धानका बिउहरूको हाइब्रिडमा एमपी 30-30 64-44 युएस 312 आइएमआरएस 57-86 उन्नत जातको धानको बिउमा राधा 4 सावित्री 752 शर्मा मन्सुली राम धान 606 505 301 यामनी जस्ता मसिनो धानको बिउ पनि श्रेष्ठ एग्रोभेटमा आइसकेको छ।
1: साथै रासायनिक मलमा युरिया डिएपी पोटास र विभिन्न खालका तरकारीका बिउ विशेष

0: भूमिका रहेको दस वर्षको भूमिका लागि भत्ता दुई सय पचास दस वर्ष माथिका लागि तिन सय घाँस जुनी गर्न सकिने किसान दस सय पाँच किसान जोत तिमी बताई पछाडि प्रोपराइटर हरि सिंह र सुनिल सिंह
1: सम्पर्क

আসেনি। আমার মনে হয় বন্ধুর সঙ্গে

সময় আমার মতো প্রত্যেক সুস্থতা ছাড়া উচ্চারণ ভবিষ্যৎ।

एक पटक सेवा करते गंगा अवश्य दिन धन्यवाद।

0: ସୁସ୍ଥ ରହ ସୁଖମୟ ଜୀବନ
1: ରେଡିଓ ଗୋପାଳ ଦ୍ୱାରା ଶ୍ରୀ ହିତ।

समस्यालाई पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौँ तर कुनै खुल्ला कुरा

बाल विवाह कानूनी अपराध हो, यसलाई आजै काट्न सकिन्छ।

Thank you.

अनि नानी विषादी प्रयोग गर्ने भन्नुभयो भने

0: spiegare le storie, se torni a Natale in
1: Sanders.

0: सक्नुभयो। आजको भाइसरको छलफल सुरु गराउन त आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा द्वितीयको कुरा सुन्छौँ।
1: किराहरू सुक्खा जमिनमा पानी र सनी जमिन भुकको फुलले राजा काटेमा पहिले काटेको छ भने राजा कराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: ल पहिलोका पनि लक्षण हुन्छन् भनेको हामीले त पहिलो ईश्वरको लिलाको सम्झेको त सबैभन्दा पहिलो जानु सम्झे थाहा हुने रहेछ है।
1: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मुर सुक्ने वा धमेरो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्नु सकिँदैन?
1: त्यसो भने कहाँ हुन्छ, पहिलो जाने सङ्केत देख्यो भने तुरन्त सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु भएन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम पढाउनु हो। सामानको लोभ गरेर अनलोभ गर्न थाल्नुभयो भने पहिलोका कारण ज्यान सबै जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचेको खान, ज्यानै नभए के खान?
2: एक प्रजारी सन्देश

0: सुन रोस पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठन का अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिँडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता तथा तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष खटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिनी बगा

0: भारतका मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एल निनियोको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षाको हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ।
1: त्यसैले किसान दाजुभाइ दिदीबहिनी हो, अब पानी बचाउने धान खेती अपनाउ।
0: धान छर्नेर रोप्ने योजना पानी अनुसार बनाऊ। सिरान मध्य र पुछा क्षेत्रमा पानी बालो रोपो। कम पानीमा धान रोप्ने धानका जातहरू जस्तै सुक्खा धान, अर्दिला, समावर्षी र बहुगुणी प्रयोग गरौं। डिएसआरबीले सुक्खा खेतमा धान छर्ने विधि, एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ।
1: खेत समयाउ, आली बलियो बनाऊ, धेरै पानी नजमाऊ।
0: समूहमा पानी बालो, नहर

स्वस्थदायक र स्वस्थ सन्तानको गर्भावस्था हो स्तनपानमा खानाका सँग नियमित रूपमा आइरन क्याल्सियम थायरिन सुधारी स्वस्थदायक सुरक्षित परिवार

Thank you.

0: हजुर हो, च्यान्द्रेको एक घन्टाभित्र अनिवार्य स्वस्थ सुरु गरौँ। छ महिनासम्म आँखाको टुप्पा एकदम स्वस्थ बच्चा उज्यालो भविष्य स्तनपान गराउँ स्वास्थ्य एकदम।
1: स्वास्थ्य कार्यालय नर्केद्वारा जनहितमा जाने सन्देश।

大阪の人とはめっちゃ勝ち星様だろう。大阪でもかな。

0: पुर्याउँछ। विचारले हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर कापरको खान सक्छ।
1: हो
0: नि, रासायनिक विषाले प्रयोग गर्ने र प्रयोग गरेको पाकुत्ताधारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मुर्चा पर्ने, थकान महसुस हुने र घोष हराउने जस्ता

0: kita potensi pendengar coba kali
1: Thank you.

0: तरकारी खाने सिंगटा लाग्ने टाउको दुख्ने मुर्छा पर्ने थोकान महसुस हुने र होस हराउने जस्ता तत्कालीन र क्यान्सर ट्युमर तथा स्वास्थ्य सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ। रासायनिक पिसारीको सट्टा जैविक तथा परम्परागत पिसारीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: आजको वाइसको छलफल सुरु गरौँ न त। आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
0: हेर्नुहोस्, बिरालो सुक्खा जमिनमा पानी रोसाउने, जमिन भुक्को फुल्ने, खाना पाक्ने वा कहिले फाटेको छ भने खाना पराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
1: पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिलो स्तरको लिनको सम्झेको त सचेतनता पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
0: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मुल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोहरहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
0: त्यसो भनेर कहाँ हुन्छ? पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु।
0: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ जानु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अन्न गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यानसम्म जान सक्छ।
1: हो, मैले भनेको कुरा सही हो। ज्यान बाँचेको धन, ज्यान नभए के धन के भन्नु।

아버님 딱 하나 내밑으로 가이 정수 떨어지 서둘이 그를 타오르지 소스 기소이죠 소스 범이 세가 하루 대리 고담에서

0: ospitare nel proprio assetto natale sapere.
1: Thank you.

प्राप्त चिजलेको बेला समयको औषधि उपचार गरिरहन्छौँ र हामी औषधि उपचार गर्दै गर्दा चाहिँ कुनै गरिब छोडेर या नगरमा गएर निकेर उठेर केही मानिस चालिस लिएर आएका भए मैले पचास पैसा नलिएर औषधि उपचार गरेको छु। अहिलेसम्म धेरै ठाउँबाट त्यस्तो सिफारिसहरू आएर उपचारहरू पनि सफल उपचार गरिसकेको छु र अब घाउ खतिरा जस्तो सुकै घाउ खतिरा भए पनि सबै घाउ खतिराहरूबाट हामीहरू औषधि उपचार गरिरहेको छौँ। जस्तो मासुको आए पराठाले मुखमा भुइँहरूमा मासुको लागेको सबै देखेको छ। मेरो फोन नम्बर 98586128 98086128 98271941 हो। मलाई एकपटक सेवा गर्ने मौका अवश्य दिनुभयो।

आरोग्य प्रबन्धन सामाजिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। पर्याप्त खुला पर्यावरण समाधान लागू गर्न सक्छ।

0: खाना जंक फूड तथा डिब्बा का खाना में सोडियम धेरै हुने हुँदा मुटुको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु, शारीरिक व्यायाम

उपाय समर्थन गर्दै प्रति कार्यको तयारीलाई तीव्र बनाउने निर्णय गरेको हो। प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले करिब एक हप्ता भित्रै मनसुन वितरण सक्ने र त्यसको जोखिमलाई कम गर्न प्रति कार्यमा पूर्ण रूपमा जुट्नु पर्ने अवस्था रहेको बताउनुभयो। उहाँले जल तथा मौसम विज्ञान विभागले दिएको मनसुन पूर्वानुमान अनुसार यस वर्ष सत्तर भन्दा कम वर्षा हुने सम्भावना रहेको

대비로 가고 뒤요. 그래서 이제 공개적으로 나타났습니다. 유니버시티 하리츠 그바라 모션

0: गर्ने डिस्कन्टिन्यू गर्ने गरेको महामन्त्री कविन्द्र बुढाकोटीले बताउनुभयो।
1: यो निर्वाचन आचार संहिता पनि लगाउने गरी निर्देशन गरिएको छ। विशेष गरी पार्टीको महाधिवेशनमा समय अगाडि आवश्यकता भन्दा पनि अलिकति प्रचार प्रसार भएको यस्तो कुराहरू पनि आएको थियो। प्रचार अगाडि पार्टीलाई सौहार्दपूर्ण रूपमा एक टिका राख्नको लागि सबैको योगदान महत्वपूर्ण हुने भएकोले पार्टीको निर्वाचन आचार संहिता रहेर सबै सदस्यहरूलाई आफू प्रस्तुत हुन अनुरोध गर्ने निर्देशन निर्णय भएको छ।
0: बैठकले महाधिवेशनमा सहभागी हुने सबै प्रतिनिधिहरूले आफ्नो पूर्ण प्रदर्शनको लेभी तिरेको हुनुपर्ने र लेभी नतिरेको भए प्रदेशमा रोक लगाउने निर्णय गरेको छ। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिले चिया किसान तथा चिया बगानमा कार्यरत कला श्रमिकहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ। समिति सभापति कृष्ण प्रसाद पौडेलले चिया क्षेत्रमा देखिएका समस्यालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको हो। आज बसेको समितिको बैठकले चिया किसान र श्रमिकका समस्या समाधान सँगै अलैची सुपारी रेसार पदुवा कफी लगायत अन्य नगदी बारीको मूल्य निर्धारण तथा बजार व्यवस्था प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको हो।
2: चिया किसान र चियाका बगानमा काम गर्ने श्रमिक तथा दिदीबहिनीहरूको समस्या तुरन्त समाधान

संस्था राज्य तत्कालीन परराष्ट्र मंत्री आर जी राणा देवला तैयार कराई बना दुई दिन अघि बुढ़ाने स्थित देवला निवास में बयान का लगी म्याद तामेली को सूचना टाँसे हो। सूचना टाँसे मिति बाटो को म्याद महत्व तीन दिन आयोग कंगाल स्थित कार्यालय में बयान दिन उपस्थित होना भनिएको छ। तर राणा ने ईमेल मार्फत आपको उपचार का विदेश में रहने तोकिएको तीन दिन भित्र उपस्थित हुन नसक्ने जानकारी आयोग ने गराउनु भएको छ। आफ्नो अनुसन्धान में पूर्ण सहयोग गर्न तैयार रहेको उल्लेख गर्दै वहाँले उपचार का कारण नेपाल भन्दा बाहिर रहेको र नेपाल फर्किन नसक्ने विवरण ईमेल मार्फत पठाउनु भएको आयोग ने जनाएको छ। गत फागुन 13 गते उपचार का लागि देवा दम्पति सिंगापुर जानु भएको थियो। आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक प्राइमरी सर्भर विरूद्ध दायर गैरकानूनी रूपमा अकुत सम्पत्ति आर्जन र राजस्व प्रभावट सम्बन्धी दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतले कागज छिपाउने आदेश जारी गरेको छ। आज विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र पुलिस वैधानको जनाफले दुवै भ्रष्टाचार मुद्दासँग सम्बन्धित कागजात छिपाउने आदेश गरेको हो।

सामग्री को खाना को प्रचार प्रसार करी सर्वसाधारण भ्रम पारने छवि तर स्वास्थ्य समेत प्रत्यक्ष सहायता राख्ने आधारभूत मापदण्ड समेत उल्लंघन भएको विषयमा उजुरी समेत परेको बताउनुभयो। विदेशको खबर रुसको राजधानी मस्कोमा युक्रेनले अहिले समेत ठूलो ड्रोन आक्रमण गरेको छ। युद्ध शुरू भएका यस

0: Si se la hace esta.
1: सुन्दै गर्नुहोला।

आशा को खेला

0: जीवनमा गम्भीर असर पार्दछ। यसकारण शुक्र क्षेत्र वा जंगल आसपास आगो लगाउनुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि 25,88 करोड बराबरको बजेट पेश गरेको छ। आज काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डुङ्गोले बजेट तथा कार्यक्रम आर्थिक विधेयक र विनियोजन विधेयक महासभामा पेश गर्नुभएको हो। बाजुराको कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि सर्वसाधारणलाई सजिलो भएको छ। सामान्य प्रशासनिक कामका लागि सदरमुकाम आउनु पर्ने पूर्णवासी कोल्टीमा प्रशासनिक सेवा पाउँदा खुसी भएका छन्।

0: पहिला जति नगरमा एकदमै सहज भएको छ, किनभने चाहिँ अब परिस्थिति भयो, खाना आउन पनि सहज भयो, खर्चहरू नै खर्च पनि के कम्ती कम भयो, हामी बिचमा मान्छेलाई एकदमै गाह्रो थियो। अहिले त अब बिस्तारै बिस्तारै सडक सञ्जाल पनि जोड्न लागेको छ, योभन्दा अगाडि चाहिँ सडक पनि त्यति पुगेको थिएन, हामीले सिधै जति समय हिँडेर आउनु पर्थ्यो, त्योभन्दा अगाडि त अब रोड्दै पुगेको थिएन, अनि अलिकति सहज भइरहेको छ।
1: नागरिकता तथा अन्य प्रशासनिक कार्यका लागि दुई तिन दिन लाग्ने अवस्था थियो। विगतका दिनमा 10-15 हजार खर्च गरेका पूर्णवासी कम खर्च तथा एक दिनमै नागरिकता नपाउँदा खुसी पाएका छन्। जगन्नाथ कम्पनीका चार नारायणपुरका वृन्द भण्डारीले
2: काम गरिरहेछ। पहिला त अब

Thank you.

तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएलले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ श्रृङ्खला।

정말 힘들어하는 사람이죠. 아무리 교배님은 화를 맞을 수 없는 게 잘 보죠. 아니, 잘 보면

Thank you.

Sobretudo, um ataque à nossa casa, Sabe, Tri, Sabe, Tri.

0: स्वास्थ्य सेवामा प्रतिबद्धता, नागरिक स्वास्थ्य प्रति हाम्रो ऐतिबद्धता, यहाँहरूमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा औषधि अस्पताल बाँसगढीमा सम्पर्क गर्न अनुरोध गर्दछौ।
1: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध,
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट, छाती, कलेजो, नसा, मुटु चेक जाँच गरिन्छ।
0: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।

0: kal. Az akademi biliyorsun bir diye kapının bir sarılarda bari de ben bu tıka tırtıma atan mahtaman türlü diye sanatçı kalmıştır o zaman. Hamile başlığı tarafı da sebep. Bu nasıl kapanır? Tabii ki. Ve hamile de tarz kritik kompleks davranır ne bayda. O rivaptan bu diskan dayanır ki kayas kayas. Mansur ve kendi görme tepek bonus yapmak postosu satı akopre ali.
1: संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त गर्ने संस्थाई पत्रमा हस्ताक्षर गरिएका हर्मुज जलमार्गका हुँदै हुँदै व्यावसायिक पानीजहाजहरू आवतजावत गर्न पाएका छन्। उक्त सम्झौता यता एघारवटा इरानी पानी जहाज आफ्नो मुलुकमा फर्किएका छन् भने प्रतिमा चार फ्रेन्च र साउदी ट्याङ्करहरू दक्षिण र दक्षिण पूर्वी एसियातर्फ प्रस्थान गरेका छन्। ओमानको खाडीतर्फ गएको फ्रान्सको झण्डाभाग पहिलो ट्याङ्करले तरलीकृत प्राकृतिक ग्यास बोकेको थियो भने त्यसपछि साउदी झण्डाभाग ट्याङ्करहरू बाहिरिएका थिए। समुदायी पत्र अनुसार तेह्रले हुनु जलमार्गको कुरा गरेको छ भने वासिङ्टनले इरानी बन्दरगाहहरूमाथिको नाकाबन्दी हटाएको छ। उक्त सम्झौतामा इरानले राष्ट्रसङ्घको सुपरिवेक्षणमा आफ्नो प्रशोधित युरेनियम भण्डार निष्क्रिय तुल्याउने भनिएको छ। संयुक्त राज्य अमेरिकामा इरान अमेरिका सम्झौतालाई कतिपयले आलोचना गरिरहँदा तेलको मूल्यमा 3% गिरावट देखिएको छ। पूर्व विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले सम्झौताको एकमात्र उपलब्धि युद्ध शुरू हुनु अघि खुला रहेको हुनु जलमार्गको सञ्चालन भएको अनुयाए। पूर्व उपराष्ट्रपति माइक पेन्सले पनि इरानको विश्वास नगर्ने भन्दै सम्झौताको आलोचना गरेका छन्। तर ट्रम्पका रक्षा मन्त्री पिटेक सेटले भने यदि तोकिएका समय सीमाहरूमा इरानले आफूले जे गर्छु भनेको छ त्यो गरेन, तपाईँ वस्त्र र पर्वहरू मात्र कारण चमत्कार गरेन भने हामी पुनः आक्रमण गर्न तयार रहनेछौँ भने कि रक्षा मन्त्री। इरानका राष्ट्रपति मसुद पेजिस्टियनले उक्त सम्झौतालाई ऐतिहासिक भएका छन्। सम्झौतामा सबै मोर्चामा युद्ध अन्त गर्ने उल्लेख भए पनि लेबनानमा हिंसात्मक घटनाहरू जारी छन्। इजरायली ड्रोन हमलामा एकजना मारिएको र एक घाइते भएको लेबनानको सरकारी सञ्चार माध्यमले जनाएको छ। इजरायलले फौजी कारवाहीमा बुधबार आफ्नो एक सैनिक मारिएको बताएको थियो। मस्कोमा हालसम्मकै ठूलो ड्रोन हमला गरिएपछि रुसका विदेश मन्त्रीले आफ्नो देशलाई युक्रेन विरुद्ध नियमित रूपमा भीषण आक्रमण गर्नुपर्ने बताएका छन्। सर्गेई लाभ्रोभले युक्रेनी पहुँचको गर्ने क्षमतालाई लक्षित गरी आक्रमणहरू गरिने बताए। यसअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले विगतमा रुसले गरेको आक्रमणको बदलामा मस्को तेल रिफाइनेरी र अन्य निशानाहरूमा गरिएको आक्रमण पूर्ण रूपमा जायज रहेको बताएका थिए। युक्रेनले मस्को क्षेत्रमा व्यापक बमबारी गर्दा उपत्यका तेल प्रशोधन केन्द्रमा भीषण आगलागी भएको थियो। संयुक्त राष्ट्रसंघले विभिन्न क्षेत्रहरूमा बालबालिका विरुद्ध भएका मानवाधिकार उल्लङ्घनका अधिकांश घटनामा अघिल्लो वर्ष सरकारी फौजहरू दोषी भएको जनाएको छ। अभिलेख राख्न थालिएको 3 वर्ष यता पहिलो पटक यस्तो प्रवृत्ति देखिएको उसको भनाइ छ। र संयुक्त अरब एमिरेट सामाजिक सञ्चालको प्रयोगमा उनीको न्यूनतम सीमा तोक्ने पहिलो देश बनेको छ। युएईले 15 वर्षभन्दा मुनिका बालबालिकालाई सामाजिक सञ्चालका खाता खोल्न प्रतिबन्ध लगाउने नियम अनुमोदन गरेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: सभाको आजको बैठक

सच्चे राज्य प्रतिशील निजी क्षेत्र उत्पादक श्रम शक्ति अवसरको समान पहुँच यिनै चार आधारमा आगामी दशकको नेपालको आर्थिक रूपान्तरण सम्भव छ भन्ने विश्वास यो बजेटको केन्द्रमा रहेको छ। हामीले प्रस्तुत गरेको बजेट पूर्ण छ भनेर हामी दावी गर्दैनौँ र हामीले एउटा कुरा सचेत रूपमा गरेका छौँ, हामीले यथास्थितिको व्यवस्थापन गर्ने होइन परिवर्तनको दिशा तय गर्ने प्रयास गरेका छौँ। आजको बैठकमा प्रधानमन्त्री सर सम्बद्ध मन्त्रालयहरूको विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको जवाब दिन केही सांसदहरूले प्रधानमन्त्री

0: संपत्ति सामिल गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाहीका लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने भन्दा प्राप्त छ। यसले चाहिँ संवैधानिक आयोगको रूपमा रहेको अख्तियार दुर्प्रयोग नारायणको काममा हस्तक्षेप नहुने व्यवहार म स्पष्ट गर्न चाहन्छु। त्यस्तै शासनहरूको प्रश्नको जवाफ दिने क्रममा पूर्वाधार मन्त्री सुनिल लम्सालले सरकारले सड़क सुरक्षालाई विगतका तुलनामा उच्च प्राथमिकतामा राखेको दावी गरे। हिजो तीन वर्षको सड़क सुरक्षा योजनाहरूले बनाएको छ र त्यसमा भरपूर बजेट पनि राखेको छ। अर्को हामीले जिल्ला सरकारले एक केन्द्रमा धेरै दुर्घटनाहरू चिन्ह लिएको सड़कको कारणले गर्दा त्यो सबैलाई कम्ती मात्रै एक्सामिन गरेर रिटर्निङ स्ट्रक्चरसँगको काम सबै सिङ्गलले जिल्ला सदरमुकाम सड़कले गर्ने भनेर 11 करोडको बजेट नियोजन गरेको छ। त्यसै पनि परराष्ट्र मन्त्री श्री शेख खनालले विभिन्न देशसँग प्राथमिकता अनुरूप फरक फरक रणनीति अवलम्बन गर्ने दिशामा सरकार केन्द्रित भएको बताए। आर्थिक कूटनीतिमा आधारित परराष्ट्र सम्बन्ध बारे उनले भने
1: अब यो नै आर्थिक पसारिसकेपछि कुन देशबाट हामी कति वैदेशिक लगानी बिताउन सक्छौँ, एफडीआईको टार्गेट ट्र्याकिङका कुराहरू पनि हामी अबको आर्थिक वर्षदेखि हामी सुरु गर्छौँ।
0: विनियोजन विधेयक बहुमत पारित गर्नु अघि प्रतिनिधि सभाको बैठकले विधेयकका सम्बन्धमा विभिन्न सांसदहरूले प्रस्तुत गरेका खर्च कटौती सम्बन्धी प्रस्तावहरूले अस्वीकृत गरेको थियो। यद्यपि उक्त विधेयक राष्ट्रिय सभाबाट पारित हुने बाँकी छ। अनियो मौसमी प्रणालीको प्रभावका कारण यस वर्षको मनसुन थप चुनौतीपूर्ण हुन सक्ने ठम्याउँदै सम्भावित जोखिम व्यवस्थापन

तीसरा ईरान में भविष्य में कई परमाणु स्थापना मांगने सकते इसी बीच अमेरिकी रक्षा मंत्री पी के क्षेत्री उक्त समझदारी पत्र का शर्तहरू ईरानले पालना नभए अमेरिका अझै कठोर प्रतिबन्धहरू लगाउने बताए ईरानले आफ्नो परमाणु अस्त्रको महत्वाकांक्षा त्याग नगरेको खण्डमा युद्ध मन्त्रालयले पुरा शुरू गर्ने कुनै चेतावनी दिए बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लिज डुसी भन्छन् हामीले साथीकै समझदारी पत्र हो या असमझदारी पत्र हो थाहा पाउनेछौ यही सम्झौताको पाठ हेर्दाखेरि ईरानले परमाणु अस्त्र हासिल नगर्ने कुरा दोहोऱ्याएको छ जुन ईरानले वर्षौंदेखि भन्दै आएको हो ईरानले आफ्नो विरुद्धका प्रतिबन्धहरू खुक्का गर्न र खुक्का सम्पत्ति फिर्ता लिन परमाणु कार्यक्रमलाई निष्क्रिय बनाउन छुटहरू दिनुपर्ने देखिन्छ तर सम्झौताको खाकाले ईरानलाई कच्चा तेल र अन्य पेट्रोलियम पदार्थ निर्यात गर्न र 300 अर्ब डलर पुनर्निर्माण कोषमा प्राप्त गर्न बाटो खोलिदिएको छ बीबीसीका अन्तर्राष्ट्रिय सम्पादक जेरेमी बोरेन भन्छन् अहिले हामी यस्तो बिन्दुमा पुगेका छौँ जहाँ इरान र अमेरिकाको सरकारले

0: प्रेसिडेन्टले जोखिम हुन्छ नि क्या होला
1: हो नि रासायनिक पिसाले प्रयोग गर्ने र प्रयोग गरेको कठोर तरकारी खानेलाई दिनघट्टा लाग्ने टाउको दुख्ने मुर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तत्कालीन र क्यान्सर ट्युमर तथा स्वास्थ्य स्वास्थ्य सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
0: अनि नानी पिसाले प्रयोग गर्दा हाम्रो नानी हुँदैन किरा मार्छ हाम्रो त परेको हुन्छ

0: प्रत्येक दिन नसा तथा निरो सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर द्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भई मुख बाँकीले नसा च्यातिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा इकोटेन्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्यातिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा इकोटेन्सर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग श्रेष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शाखा भाँसरीमा आसपास गरी
0: ग्रामीण

Thank you.

ಅವರ ನಾವು ಪಾತ್ರ ಸಂಪೂರ್ಣ ಮಗಿಯ ಬ್ರಾಹ್ಮಣ ಚಿತ್ರ ಬ್ರಾಹ್ಮಣ

Thank you.

0: किशोर अवस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि नर मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं।
1: रेडियो गुर्खा एफएमको सहकार्यमा स्वास्थ्य कार्यालय बर्दियाबाट जनहितमा जारी सन्देश।
0: औषधि अस्पताल प्रणाली पाँचकडी बर्दिया गुणस्तरीय स्वास्थ्य सेवामा प्रतिबद्धता, नागरिक स्वास्थ्य प्रति हाम्रो ऐक्यबद्धता। यहाँहरूमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा औषधि अस्पताल बाँसकडीमा सम्पर्क गर्न अनुरोध गर्दछौ।
2: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध।
2: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
0: प्रत्येक दिन नसा तथा निको सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
2: प्यारालाइसिस भई मुख बाहिरिने नसा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी र थाइको क्यान्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुपेन्सर थेरापीबाट सफल उपचार गरिन्छ।
2: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शाखा भाँसबडी पाँच भाँसबडी रानो पेट्रोल पम्प दक्षिण पत्री
0: सम्पर्क

जोखिममा छन्। अशोधित तथा तैयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।

0: अंतर्राष्ट्रीय मौसम पूर्वानुमान अनुसार तेल निकायको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ।
1: त्यसैले किसान दाजुभाइ विधिवेदीको अब पानी बसाउने धान खेती अपनाऊ।
0: धान छर्नेर रोप्ने योजना पानी अनुसार बनाऊ। सिरान मके र कुचुला क्षेत्रमा पाले पाल रोपो।
2: कम पानीमा राम रोप्ने धान तरकारहरू जस्तै सुक्खा धान, हर्दीनाथ, चामल खिचडी र बहुगुनी प्रयोग गरौ।
0: डीएसआर विधि सुक्खा खेतमा धान छर्ने विधि, एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ।
1: खेत सम्याउ, आदि परियो बनाऊ, धेरै पानी नजमाऊ।
2: समूहमा पानी पारौ, नहर सफा राखौ, पानीको प्रत्येक थोपा बचाऊ।
0: पानी बचाई खेती गरौ, उत्पादन बढाऊ, परिवारलाई
2: समृद्ध बनाऊ।